आसुकजना प्रमिला देवबर्मानी खडङ्ग र च्यापमुङ खडा भएका आकाशवाणी आगरतला अबनी लगिन पाएका तिनी दिवर चरणी कक बरक पान्दा

पियासँगै से गानबो थाङराक लिया श्राप्सनी उलो तलिङ बिर्सावै दियो सिक्लावी रेख्या आङले वान्छुका तलिङ थिक्याना देवी सिंह हाबै बुसाकजारी ओइ तैसा बिर्सावै थाङका बाक्सा कोफुङका बाक्सा बिर्साका फानगोनां तलिङ बुद्धि चाकुरिङ बिया बा मेचन जाखा दाबुंनि कग्लमनि मौं तंमाबाई तक्सा तंमा गरिनि तक्सा ताखुगुरि ओइ पुंग ताखुगुरि ओइ रुंघु रफानो दैखुरि सुपुं तुइन रफानो